के दिलों में डाल देता है। सैया जालो लहुमुर रहमानो उद्दा, उद्दा यानी मोहब्बत मवद्दत अल्लाह परवरदिगार आलम लोगों के दिलों में डाल देता। दर हकीकत ईमान और अमल साले पैकेज है जिनके पास एक कंप्लीट स्ट्रक्चर मौजूद होता है, कंप्लीट दरख्त मौजूद होता है ईमान का और अमल साले का। अल्लाह तबारक व तआला रिस्क के तौर पर, मेरी रिवायत का तर्जुमा आपकी खिदमत में पेश कर रहा हूँ, रिस्क के तौर पर, प्रोविजन के तौर पर, जब इंसान मेहनत करता है तो उसे सिला मिलता है, काम करता है तो रिस्क मिलता है, सस्टेनेंस मिलता है। अल्लाह तबारक व तआला ने कहा अगर ईमान के साए में तुम मेहनत करोगे, ईमान में मेहनत करोगे, अमल साले अंजाम दोगे, अल्लाह तबारक व ताला रिस्क के तौर पर लोगों के दिलों में तुम्हारी मोहब्बत पैदा कर देगा। अल्लाह तबारक व ताला लोगों के दिलों में तुम्हारी मोहब्बत डाल देता है। ये अल्लाह तबारक व ताला का इनाम है उन लोगों के लिए जो लोग ईमान ले आते हैं और अमल साले अंजाम देते हैं। एक और दूसरी आय करीमा में अल्लाह तबारक व ताला ने बात इत्तबा की है, बात पैरवी की है। किसकी पैरवी? पैगंबर इस्लाम की पैरवी, पैगंबर इस्लाम को फॉलो करना। قُلْ إِن كُنْتُمْ تُحِبُّونَ اللَّهَ, अगर तुम ये कहते हो कि हम अल्लाह को बहुत चाहते हैं, अल्लाह को बहुत पसंद करते हैं, तो प्रूफ करना पड़ेगा। कैसे प्रूफ करें? पैगंबर इस्लाम की ज़बानी ये आय करीमा कहती है फ़त्तबिउनी, मेरी इताअत करो, मुझे फॉलो करो। पैगंबर इस्लाम के पीछे चलते चलते चले जाओगे, अल्लाह भी तुम्हें चाहने लगेगा। कितनी खूबसूरत आय करीमा है। अगर तुम ये कहते हो कि हम अल्लाह को बहुत चाहते हैं, ये तुम्हारा दावा है और चाहते हो कि अल्लाह भी तुम्हें चाहे, तो एक काम करना पड़ेगा, इत्तबाए रसूल पैगंबर इस्लाम की पैरवी करनी पड़ेगी, फॉलो करते चले जाओ। हम गुफ्तगू में फंस गए हैं, आया रसूल को वसीला बना सकते हैं नहीं बना सकते, रसूल की शफात कबूल होती है नहीं होती है, रसूल को पुकारा जा सकता है नहीं पुकारा जा सकता है, ये प्राइमरी डिस्कशन है, ये बच्चों वाली बातें हैं। कुरान कह रहा है जब तक रसूल के पीछे चलोगे नहीं, अल्लाह की मोहब्बत तुम्हें मिलेगी नहीं। इत्तबा यानी क्या? रसूल यानी सिर्फ रसूल 1400 साल पहले वाले रसूल नहीं, वो रसूल आज भी हैं। आज भी हम अगर चाहते हैं कि अल्लाह भी हमें चाहे, तो रसूल को फॉलो करना पड़ेगा, रसूल के फुटस्टेप्स को फॉलो करना पड़ेगा। पीछे पीछे चलते चले जाओ, तुम्हें अल्लाह पसंद करेगा, अल्लाह तुम्हारे गुनाहों को माफ़ करेगा। वल्लाहु गफूरुन रहीम, बात अल्लाह तबारक व तआला ने जहाँ चाहत की है वहाँ इत्तबा की है, वहाँ पैरवी की है। ईमान और अमाले साले एक, और पैरवी रसूल दो, अल्लाह तबारक व ताला की चाहत को लेने के लिए। और अल्लाह जिसे चाहता है कायनात उसे चाहती है, अल्लाह जिसे पसंद करता है कायनात उसे पसंद करती है। हदीस में है जब अल्लाह किसी बंदे को पसंद करता है तो वो जिब्राइल अमीन के सामने ऐलान करता है, अरे जिब्राइल तुम बता दो आसमान वालों को और ज़मीन वालों को कि इस बंदे को मैं पसंद करता हूँ। तो जिब्राइल अमीन आसमानों पर ऐलान करते हैं कि ये अल्लाह का महबूब बंदा है, वो ज़मीन पर ऐलान करते हैं ये अल्लाह का महबूब बंदा है। इतना ही नहीं, जब अल्लाह का महबूब है तो फरिश्तों का भी महबूब होगा और इंसानों का भी महबूब होगा। उसकी मोहब्बत आलमगीर हो जाएगी, उसकी मोहब्बत यूनिवर्सल हो जाएगी। तो ये इत्तबा दर हकीकत नतीजा है, इत्तबा का नतीजा पैगंबर अल्लाह तबारक व तआला की मोहब्बत और उसके नतीजे में कायनात की मोहब्बत है। और तीसरी चीज़ जिसकी तरफ हमारे और आपके दूसरे इमाम इमाम हसन मुजतबा अलैहिस्सलाम ने इशारा किया है, इमाम फरमाते मन अरादा इज्जन बिला अशीरतिन व हैबतन बिला सुल्तानिन फलयंतकिल मिन ज़ुल्लिल मआसी इला इज्जतातिल्लाह। खूबसूरत आए हदीस है इमाम की, इमाम फरमाते जो ये चाहता है कि लोगों के दरमियान इज्जत हासिल करे, अजीज़ बनकर रहे, महबूब बनकर रहे, लोगों के दरमियान चहीता बनकर रहे और उसके अंदर एक हैबत हो बग़ैर किसी
کنگڈم کے بغیر کسی سہولتوں کے وہ چاہتا ہے کہ اس کے اندر ہیبت بھی موجود ہو. تو امام نے جو نسخہ دیا وہ یہ کہ وہ گناہوں سے نکلے, گناہوں کی ذلت سے نکل کر اللہ کی اطاعت کی عزت کے سرکل میں داخل ہو جائے, اس کے ساتھ محبت بھی ہے, اس کے ساتھ چاہت بھی ہے. اگر یہ چاہتے ہو تو گناہ کو چھوڑو, صرف چھوڑنا کافی نہیں ہے, عزت کے سرکل میں آنا پڑے گا, عزت کے دائرے میں آنا پڑے گا. ذلت گناہوں کی ترک کر کے جو اطاعت کی عزت میں داخل ہو جاتا ہے اللہ تبارک و تعالیٰ اسے پسند کرتا ہے اور اسے کائنات کا محبوب بنا دیتا ہے. یعنی اتباع کے بعد اللہ تبارک و تعالیٰ کی اطاعت, اللہ تبارک و تعالیٰ کے کمینڈ کو فالو کرنا درحقیقت رزلٹ کیا ہے, انسان کو عزت ملے گی, انسان عزیز بنے گا اور انسان اللہ کی نگاہ میں محبوب بن جاتا. میں محبوب بننے کے راستے آپ کی خدمت میں پیش کر رہا ہوں. تو اسی طرح سے پیغمبر اسلام سے کسی صحابی نے سوال کیا, یا رسول اللہ میرے بہت ارمان ہیں, میرے دل میں بہت ارمان ہیں, میری خواہشات ہیں. پیغمبر اسلام نے پوچھا کیا چاہتے ہو؟ اس صحابی نے کہا یا رسول اللہ میں چاہتا ہوں کہ اللہ بھی مجھے چاہے, لوگ بھی مجھے چاہیں, جی میرا مال بھی بڑھے, میری عمر بھی بڑھے, میری تندرستی بھی اچھی ہو اور قیامت کے دن میں آپ کے ساتھ رہوں. یا رسول اللہ کوئی نسخہ بتائیے گا. کتنے ارمان ہیں اس کے, ہمارے اور آپ کے بھی ارمان ہو سکتے ہیں نا. آج کی شب کئی کتنی خواہشیں ہماری ہیں, خواہشیں ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے. بہت نکلے میرے ارمان پھر بھی کم نکلے, ارمان پورے ہونے والے نہیں ہیں, خواہشات ہیں. خواہشات کے لیے ہر ایک طریقہ ہوتا ہے, راستہ ہوتا ہے خواہشات کو پورا کرنے کا, ارمانوں کو پورا کرنے کا. وہ راستہ, اس صحیح راستے پر انسان چلتا چلا جائے, انسان کے سارے ارمان پورے ہو جائیں گے. اس دنیا میں نہیں, کم سے کم اس دنیا میں. اللہ تبارک و تعالیٰ کہتا ہے تمہاری ساری خواہشات پوری ہوتی ہیں لیکن یہ کام کرنا پڑے گا, ایک مرتبہ مر کر میرے پاس آ جاؤ تمہاری ساری خواہشات پورے کر دوں گا. میں ہمیشہ زندہ رہنا چاہتا ہوں, میرا ہمیشہ میرا ایسا گھر ہو, میری اتنی بیویاں ہوں, اتنی سہولتیں ہوں. اللہ تبارک و تعالیٰ کہتا ہے ساری خواہشات پوری ہو سکتی ہیں, ایک بار مرنا پڑے گا. ایک بار مر کر میرے پاس آ جاؤ, لا یموتون فیہا الا موتۃ الاولی, اس کے بعد میں تمہیں مرنے نہیں دوں گا. خالدین فیہا, جنت میں رہو گے تو ہمیشہ, خدا نہ خواستہ کوئی جہنم میں چلا جائے تو ہمیشہ. یہ خواہشات بہت ہوتی ہیں. ائمہ اطہار علیہ الصلوۃ والسلام کے زمانے میں بھی لوگوں نے کئی خواہشات کا اظہار کیا. ایک شخص آیا چوتھے امام کی خدمت میں, امام دیکھ رہے تھے مسجد میں, اس نے وہ نماز پڑھنے لگا. ایک منٹ میں چار رکعت نماز پڑھی اس نے. ہوتا نا کبھی کبھار نماز فلیکسیبل ہے, سارا ظلم ہمارا نماز پہ ہوتا ہے. مولانا سورہ لمبا ہو گیا, ذکر لمبا ہو گیا, تھوڑا کم کر دیجئے گا. سارے ہماری خواہشات ہیں نماز کو کم کرنے کی کوشش ہے. نماز فلیکسیبل بھی ہے, لمبے سورے بھی پڑھ سکتے ہیں, چھوٹے سورے بھی, ذکر بڑا بھی کر سکتے ہیں. نماز عبادتیں اللہ کی فلیکسیبل ہیں, بندہ فلیکسیبل نہیں ہے. اللہ کی عبادتیں فلیکسیبل ہیں, کم و زیاد ہو سکتی ہیں, بندہ فلیکسیبل نہیں ہوتا ہے, اسٹبن ہو جاتا ہے, راضی ہونے کے لیے تیار نہیں ہوتا. ایک منٹ میں چار رکعت نماز اس نے پڑھی. چار رکعت نماز پڑھنے کے بعد اس نے ہاتھوں کو بلند کیا, پروردگار مجھے جنت میں چار حوریں عطا کر. چوتھے امام نے فرمایا ماشاءاللہ اچھی دعا ہے, دنیا میں رہ کر آخرت کی دعا, اس سے بہتر دعا کیا ہو سکتی ہے؟ چار حوریں عطا کر. امام نے قریب بلایا. چار حوریں کا مطلب چار نکاح کرنا پڑے گا. چار نکاح کے لیے اتنا سا مہر؟ چار نکاح کرنا چاہتا ہے اتنا سا مہر؟ مہر تو تھوڑا بڑھا دے, نماز تھوڑا توجہ کے ساتھ کنسنٹریشن کے ساتھ پڑھ لیا کر تاکہ اس نکاح کے کا مہر بھی تو ادا ہو جائے. خواہشیں لمبی ہیں تو انسان کو کچھ محنت بھی کرنی پڑے گی. یا رسول اللہ میں چاہتا ہوں اللہ مجھے چاہے, بندے مجھے چاہیں, مال بھی بڑھ جائے, عمر بھی بڑھ جائے, تندرستی بھی اچھی ہو, قیامت کے دن میں آپ کے ساتھ رہوں. پیغمبر اسلام نے فرمایا کچھ کام تجھے کرنے پڑیں گے. اگر اللہ تو یہ چاہتا ہے کہ اللہ بھی تجھے چاہے, تقوی الہی اختیار کر. تو یہ چاہتا ہے کہ بندے بھی تجھے چاہیں, تیری نگاہ بندے کی جیب پر نہیں ہونی چاہیے. اگر تو
یہ چاہتا ہے کہ تیرا مال بڑھے تو تو صدقہ دیا کر، اگر تو یہ چاہتا ہے کہ تیری عمر بڑھے صلے رحمی ادا کر، تو یہ چاہتا ہے کہ تیری تندرستی اچھی ہو تو پیغمبر اسلام فرماتے استغفار کیا کر، اگر تو یہ چاہتا ہے پیغمبر اسلام کے ساتھ قیامت میں محشور ہو لمبے لمبے سجدے کرتا چلا جا، اللہ تبارک و تعالیٰ تجھے رسول اسلام کے ساتھ محشور کرتا چلا جائے گا۔ ہر ایک خواہش کے لیے ایک کام انسان کو کرنا پڑتا ہے، تھوڑی محنت کرنی پڑتی ہے۔ تو پیغمبر اسلام نے فرمایا اگر تم یہ چاہتے کہ اللہ بھی تمہیں چاہے تقوی الہی اختیار کرو، اگر تم یہ چاہتے ہو کہ بندے بھی تمہیں چاہیں، لوگوں کے دلوں میں جگہ بناؤ، تو تمہاری نگاہ لوگوں کی جیب کی طرف نہ ہو، وہ کتنا